0: हेले मु कोन कहुथली कि
1: कोन कहुनु
2: तू टिके धीमा धीमा कथा कथा रे कम भारी खुमाणी तू नाक कांदुरी
0: पूरा काली कोतरी
1: बापा देखिलो भाई।